0: بسم اللہ الرحمن الرحیم. میں ہوں ظفر شیخ اور آپ مجھے دیکھ رہے ہیں ریڈیو ہم وطن اور نئی دنیا کے پلیٹ فارم سے. ایک تازہ ایپیسوڈ کے ساتھ آپ کی خدمت میں حاضر ہیں اور میں امید کرتا ہوں کہ آپ سب لوگ اپنے بچوں کے ساتھ، فیملی کے ساتھ، اپنے کام کے ساتھ اچھے ہوں گے اور اللہ تعالیٰ آپ کو اچھا ہی رکھے. اس وقت ڈنمارک کی صورتحال یا ڈنمارک کا موسم اگر آپ کو بتانا چاہیں تو آپ کو بھی پتہ ہی ہوگا کہ بارش ہو رہی ہے اور موسم بھی اس کے ساتھ ساتھ سرد ہو رہا ہے. اور میں سمجھتا ہوں کہ یہ ستمبر کا مہینہ ابھی شروع ہونے والا ہے اور اس میں تبدیلی شروع ہو جائے گی، سردیوں کی آمد آمد ہوگی. اور پاکستان میں تو ابھی خیر گرمی ہے لیکن رات کو کہا یہ جاتا ہے کہ اچھا موسم ہو جاتا ہے، لیکن پاکستان میں جو نظام زندگی ہے وہ تھوڑا سا مختلف ہے یہاں ڈنمارک کی نسبت. ڈنمارک میں ہم یہاں گو کے یہ ٹھنڈے ممالک ہیں اسکینڈینیوین، اور اس میں ہم جس طریقے سے اپنی زندگیوں کو گزار رہے ہیں یہاں سسٹم بہت اچھا ہے، ہمارا فیملی سسٹم بھی، کام کا سسٹم بھی، اور موسم کے حوالے سے بھی انہوں نے تمام سہولیات ہم لوگوں کو میسر کی ہوئی ہیں، جس کے لیے ہم اللہ تعالیٰ کے شکر گزار تو ہیں ہی، لیکن ان لوگوں کے بھی ہم، ان حکومتوں کے بھی ہم شکر گزار ہیں. تو مزید ناظرین، جیسا کہ انسانی زندگی میں ایک ہجرت ایک لازمی امر ہوا کرتا ہے، کیونکہ ہجرت چاہے وہ کام کے حوالے سے، چاہے وہ کسی خدمات کے حوالے سے یا کسی ذمہ داری کے حوالے سے، یہ ایک لازمی جز ہوتا ہے کسی بھی انسان کی زندگی میں. تو انسان ایک جگہ سے دوسری جگہ ہجرت کرتے ہیں چاہے وہ کسی بھی شعبے میں ہوں. تو آج کے پروگرام میں میری ایک ایسی شخصیت جو کہ ایک بڑی معزز اور میں سمجھتا ہوں کہ انسانیت کے لیے ایک مسیحا کی صورت اختیار کی ہوئی ہے، میری مراد ڈاکٹرز. ڈاکٹر جو ہوتا ہے، جو کہ ہمیں اس وقت پوری دنیا میں جتنے بھی انسانوں کو جو بھی مرائض بیماریاں یا جو کسی قسم کے بھی مسائل جو درپیش ہوتے ہیں ان کا مداوع کرنے کے لیے یہ اپنی خدمات پیش کرتے ہیں. تو اس حوالے سے میں نے یہ آج ضروری سمجھا کہ آپ لوگوں کے سامنے ہم ایک ایسی شخصیت کو پیش کریں جو کہ میڈیسن کے ساتھ منسلک ہیں. میری مراد ڈاکٹر محمد سلمان خان اس وقت میرے پروگرام میں موجود ہیں، اور ڈاکٹر سلمان پاکستان سے بلانگ کرتے ہیں. ان شارٹ تو میں یہی بتانا چاہوں گا، لیکن باقی تفصیل یہ خود اپنے زبانی آپ لوگوں کے سامنے رکھیں گے. اور آج کے پروگرام میں میڈیکل کے حوالے سے بھی بات ہوگی، ان کی لائف کے حوالے سے بھی بات ہوگی، اور اس کے ساتھ ساتھ پاکستان سے انہوں نے ہجرت کی اور یہاں ڈنمارک تشریف لائے، تو یہ سارا سلسلہ آپ لوگوں کے سامنے رکھتے ہیں. میں امید کرتا ہوں کہ آج کا پروگرام حسب معمول جس طرح آپ دیکھتے ہیں اسی طرح دیکھیں گے اور سنیں گے بھی، اور اس کو اپریشیٹ بھی کریں گے اور اس کو کے لیے فیڈ بیک بھی آپ دیں گے. تو ڈاکٹر سلمان، آپ کا بہت بہت شکریہ، آپ نے ٹائم دیا اور ریڈیو ہم وطن اور نئی دنیا کے پلیٹ فارم کی آپ زینت بنے اس پروگرام میں. تھینک یو سو مچ، بہت بہت شکریہ. تو سب سے پہلے تو میں یہ چاہوں گا کہ ڈاکٹر سلمان کیا ہیں اور کہاں سے، یہ جیسے میں نے بتا تو دیا پاکستان سے ہیں، لیکن تھوڑی سی ڈیٹیل میں اگر جانا چاہوں تو آپ بتانا چاہیں گے کہ پاکستان کہاں سے آپ بلانگ کرتے ہیں اور وہاں آپ نے اپنا بچپن، لڑکپن اور اس وقت جو آپ بھرپور جوانی کی صورت میں ہمارے سامنے موجود ہیں، تو یہ سارا سلسلہ یا سارا ٹینور آپ نے کیسے گزارا؟ جی
1: السلام علیکم، امید ہے آپ سب لوگ خیریت سے ہوں گے. بیسیکلی میں پاکستان میں خیبر پختونخوا صوبے سے اور کوہاٹ سے بلانگ کرتا ہوں.
0: جی
1: میری جو اسکولنگ ہوئی وہ کوہاٹ میں ہی ہوئی میٹرک تک، اس کے بعد پھر میں پشاور شفٹ ہوا، ایڈورس کالج میں میرا ایڈمیشن ہوا پری میڈیکل میں.
0: ٹھیک.
1: وہاں پہ پھر میں نے دو سال فردر ایف ایس سی کی، پھر میں نے اس کے بعد پاکستان میں جو انٹری ٹیسٹ ہوتا ہے میڈیکل کا وہ میں نے پھر دیا، سلیکشن ہوئی میری میڈیکل کالج میں. تو کوہاٹ کے جو میڈیکل کالج ہے، خیبر میڈیکل یونیورسٹی کی ایک ایفیلیٹڈ کالج ہے، وہاں پہ میرا ایڈمیشن ہوا ایم بی بی ایس میں 2017 میں.
0: ठीक।
1: तो उसके बाद फिर 5 साल मैंने MBBS की।
0: लेकिन मैं थोड़ा सा माजरत आपको रोकना चाहूँगा, मैं ये पूछना चाहूँगा कि जैसे मैंने ये गुजारिश की या अर्ज़ किया इंट्रो में भी कि बचपन, लड़कपन और जवानी, ये तीन अदवार होते हैं इंसान की ज़िंदगी में, एक बंदे की ज़िंदगी में। तो उस हवाले से थोड़ा सा बताएं, बचपन आपका कैसा गुजरा?
1: बचपन मेरा काफ़ी अच्छा गुजरा।
0: शाही थे, शरारती थे या
1: नहीं? शाही था मैं।
0: अच्छा।
1: मतलब शरारतें वगैरह इतनी नहीं, क्रिकेट का शौक था काफ़ी।
0: अच्छा।
1: क्रिकेट खेलता था, मैट्रिक तक काफ़ी क्रिकेट खेला है। और उसके बाद जब हॉस्टल शिफ्ट हो गए,
0: अच्छा,
1: तो फिर जो है ना उसके बाद ये क्रिकेट वगैरह ये सारा क्रेज़ फिर ख़त्म हो गया, पढ़ाई की तरफ ज़्यादा ध्यान हो गया।
0: अच्छा।
1: तो बस एक वो था, मेरे वालिदैन का एक ख्वाब था कि मैं डॉक्टर बनूं।
0: अच्छा।
1: और उस उनकी दुआओं से और मेहनत से मैंने फिर इस करियर को चूज़ किया और इसको परस्यू किया।
0: अच्छा, यहाँ ये सवाल अक्सर ये होता है और होता यही है कि पाकिस्तान में जितने बच्चे होते हैं जब वो स्कूलिंग मुकम्मल करते हैं उसके बाद फिर ज़ाहिर है मेट्रिकुलेशन या उसके बाद इंटरमीडिएट, तो फिर उनके दिमाग में या उनके जहनों में ये तासर डाल दिया जाता है कि आपने डॉक्टर बनना है, आपने इंजीनियर बनना है, आपने किसी ऐसे शोबे में, यानी स्पेसिफिक।
1: ये बात बिल्कुल आपने ठीक कही है, ये पाकिस्तान में ये अभी तो खैर इस ट्रेंड को चेंज किया जा रहा है,
0: ठीक है,
1: लेकिन पहले ये था कि पाकिस्तान में लोग ये डॉक्टर जो एक नाम है ये एक एक बहुत नोबल प्रोफेशन है, इसको लोग बहुत इज्जत से देखते हैं और इसको बहुत ज़्यादा अप्रिशिएट करते हैं जो इस फील्ड में आते हैं जो लोग। तो हमारे वालिदैन, मेरा तो ये केस था कि हमारे फैमिली में कोई भी डॉक्टर नहीं था मेरे पहले, मतलब मैं अपनी फैमिली का पहला डॉक्टर हूँ। तो वो वही बात है कि वो जो एक एक ट्रेंड बना हुआ था कि हमारे बच्चे डॉक्टर बनेंगे या इंजीनियर बनेंगे, तो उस हवाले से फिर हमारे माइंड में डाल दिया जाता था।
0: अच्छा।
1: कि आपने बड़े होके क्या बनना है, डॉक्टर बनना है,
0: ठीक है।
1: फिर उसके बाद इंसान को खुद भी इंटरेस्ट होना शुरू हो जाता है, मुझे खुद भी फिर इंटरेस्ट था इसी चीज़ में, मुझे सर्जरी में इंटरेस्ट था।
0: अच्छा।
1: तो अभी तो खैर बहुत ज़्यादा माहौल चेंज हो गया पाकिस्तान में, अभी तो ये बाकी जो फील्ड्स आ रही हैं ऑनलाइन जो ये कंप्यूटर साइंस और ये सारी चीज़ें, तो लोग इसकी तरफ भी काफ़ी उन लोगों का रुझान है, लेकिन वो जो एक नाम है डॉक्टरी का वो अभी भी पेरेंट्स के ज़हन में।
0: अच्छा, मैट्रिक में गए, इंटरमीडिएट किया या उसके बाद फिर प्रोफेशनल, वो भी बात करते हैं, तो ज़ाहिर बात है कि जहाँ भी आप जाते हैं नई जगह पे नए लोग मिलते हैं आपको, नए दोस्त मिलते हैं, तो उनके साथ आपका इंटरेक्शन कैसा रहा? कि स्कूलिंग के बाद जब बंदा थोड़ा सा लड़कपन में आता है तो फिर नए नए लोग या दोस्त मिलते हैं, तो कैसा ट्रेंड था इसमें?
1: देखें शेख साहब, तीन स्टेजेस होते हैं।
0: जी जी।
1: पहला होता है स्कूलिंग।
0: जी जी।
1: जो स्कूलिंग में आपकी जो क्लास फेलोज होते हैं, दोस्त होते हैं,
0: जी,
1: वो उनके साथ आपने काफ़ी टाइम गुजारा होता है,
0: ठीक है।
1: स्कूलिंग के बाद फिर आ जाता है एक शॉर्ट सा फेज होता है जिसको कहते हैं प्री मेडिकल या प्री जो FSC होती है, इंटरमीडिएट होता है,
0: ठीक है,
1: वो होता है 2 साल का। तो उसमें जो आपका इंटरेक्शन या दोस्ती जो बनती है वो इतनी आगे तक नहीं जाती,
0: ठीक है,
1: until and unless कि वो जो आपके जो क्लास फेलोज हैं वो आपके साथ फर्दर जो है ना आगे किसी मेडिकल कॉलेज में क्लास फेलोज बन गए। तीसरा फेज़ ये होता है जो आपकी यूनिवर्सिटी फेज होता है।
0: अच्छा।
1: वहाँ पे जो आपके दोस्त बनते हैं, जो ताल्लुक बनता है, वो फिर क्योंकि आपके प्रोफेशन के साथ वो सारे रिलेटेड होते हैं, तो आपका इंटरेक्शन चलता रहता है कॉलेज के बाद भी आगे तक। तो मेरे जो स्कूल के दोस्त हैं वो मुझे अभी तक उनके साथ मेरा है कांटेक्ट है कुछ दोस्तों के साथ, और फिर जो है ना अभी जो मेरे MBBS के जो मेरे दोस्त हैं डॉक्टर्स हैं उनके साथ मेरा काफी अच्छा था।
0: अच्छा, बचपन पे के या उसके स्कूलिंग के या मैट्रिक के या इंटरमीडिएट के इस दौर के इस अदवार की कोई ऐसी कोई यादें जो आप समझते हैं कि ये वाकई नाकाबले फरामोश हैं, बाज़ दफ़ा नेगेटिव भी होती हैं, बाज़ दफ़ा पॉजिटिव भी होती हैं, मिक्स होती हैं, तो वो अगर आप शेयर करना चाहेंगे।
1: स्कूल याद आता है, स्कूल का जो टाइम था।
0: अच्छा।
1: हमारा वो बड़ा अच्छा टाइम था, ये जो आजकल के जो डिजिटल ये फ़ोन्स हैं, मोबाइल्स हैं, ये चीज़ें थी नहीं उस टाइम हमारे टाइम पे, हमने तो ये चीज़ें कॉलेज में यूनिवर्सिटी में आके ली हैं, तो वो एक अच्छा टाइम था। और वहाँ पे जो मैंने आपको बताया कि क्रिकेट में खेलता था, तो मेरे लिए एक बहुत अच्छा टाइम था, मैं भी याद करता हूँ कि वो हम رمضان میں بھی اتنا وہ کریز ہوتا تھا ہمارا بچپن میں کہ رمضان ہوتا تھا اور رمضان میں بھی ہم جا کے گرمی میں کرکٹ کھیل رہے ہوتے تھے گراؤنڈ میں. اور
0: کوئی آؤٹ اسٹینڈنگ اسٹوڈنٹ آپ کے ساتھ کوئی جو آپ سمجھتے ہیں کہ یہ واقعی آؤٹ کلاس تھا اور اسٹڈی میں بھی یا ایکٹیویٹیز میں بھی یا اس میں آپ اگر اپنا بتانا چاہیں کہ
1: میرا یہ تھا کہ میرے میٹرک میں جو بورڈ تھا نائنتھ میں بھی میں نے ٹاپ فائیو میں آیا تھا میں.
0: اچھا.
1: اور میری نیوز پیپر میں تصویر آئی تھی اس کے اعزاز میں. نائنتھ میں بھی آئی تھی اور میٹرک میں بھی آئی تھی.
0: اچھا.
1: اور میں آپ کو ایک دوسری بات بتاؤں کہ ہمارے جو اسکول کے جو ٹاپ کلاس جو آؤٹ اسٹینڈنگ بچے تھے وہ جن کو میں پرسنلی جانتا ہوں دو تین بندوں کو وہ میٹرک کے بعد پیچھے رہ گئے.
0: اچھا.
1: فردر وہ مطلب ہم میں اپنا بتاؤں تو میں ایک ایوریج اسٹوڈنٹ تھا, ٹاپ ٹین میں آنے والا بندہ تھا. پھر وہ نائنتھ میٹرک میں نے تھوڑی زیادہ محنت کی تھی تو وہ میرے ساتھ جو فرسٹ سیکنڈ تھرڈ پوزیشنز والے جو بچے تھے تو وہ ابھی ان کی کوئی فردر جو ایجوکیشن ہے جو پروفیشنل ایجوکیشن ہے تو وہ اتنا آگے نہیں جا سکے.
0: ظاہر ہے کچھ نہ کچھ
1: کوئی نہ کوئی وجوہات ہو سکتی ہیں.
0: جی جی ٹھیک ہے.
1: تو یہ
0: اچھا کے پی کے کا سسٹم پنجاب کی نسبت آپ کیا سمجھتے ہیں یا اوور آل اگر آپ سے میں پوچھنا چاہوں پانچوں جو صوبے ہیں یا پانچواں بھی بلتستان بھی ہم کہتے ہیں نارمل تو چار ہی ہم کہتے ہیں پاکستان کے صوبے ہیں. اوور آل اگر آپ سے میں پوچھنا چاہوں تو کیسا مطلب ہے اسٹینڈرڈ کے لحاظ سے یا اوور آل ایجوکیشن کے لحاظ سے کے پی کے کا سسٹم؟
1: کے پی کے کا سسٹم ایجوکیشن کے لحاظ سے اچھا ہے شیخ صاحب. باقی پنجاب کا مجھے آئیڈیا ہے, باقی صوبوں کا اتنا آئیڈیا نہیں ہے مجھے. لیکن اگر کمپٹیشن کی بات کی جائے تو پنجاب میں زیادہ کمپٹیشن ہے نسبت کے پی کے.
0: اچھا.
1: کیونکہ پنجاب کا جو ایریا ہے, پنجاب کی جو پاپولیشن ہے وہ زیادہ ہے, تو وہ جب میڈیکل ٹیسٹ کے لیے اپلائی کیا جاتا ہے یا فار ایگزامپل آپ بورڈ کی بات کر لیں تو وہاں پہ پنجاب بورڈ تھوڑا سا میں کہہ لیں کہ تھوڑا سا کمپٹیشن وہاں پہ زیادہ ہے مارکس لینے کا اور یہ چیزوں کا. جی
0: اچھا. پاکستان کا جیسے کہا جاتا ہے کہ اوور آل اگر میں کہنا چاہوں تو کافی تعداد میں بچے جو ہیں اسکول نہیں جا سکتے, اس کے پیچھے دیر آر سم ریزن بیہائنڈ دس. کے پی کے میں کیسا یعنی لوگوں کا رجحان ہے والدین کا کہ وہ اپنے بچوں کو کام پہ لگائیں یا تعلیم دلوائیں؟
1: شیخ صاحب ساری بات جو ہے نا وہ ریسورسز کی ہے.
0: اچھا.
1: اگر فار ایگزامپل ایک انسان کے پاس ریسورسز ہیں اپنے بچوں کو پڑھانے کے لیے تو ہر بندہ یہی چاہے گا کہ وہ اپنے بچوں کو تعلیم دے.
0: اچھا.
1: ان کو ایجوکیٹ کرے, ان کو ایک اچھی جگہ پہ. ہر والدین کا یہ ایک خواب ہوتا ہے کہ اپنے بچوں کو اچھی جگہ دیکھیں. لیکن پرابلم ساری وہی ہے کہ ریسورسز نہیں ہیں, اور جہاں پہ ریسورسز نہیں ہیں وہاں پہ چائلڈ لیبر آ جاتا ہے. چھوٹے چھوٹے بچے ہوتے ہیں جو کہ آپ کو پتہ ہے کہ جو ہو رہا ہے پاکستان میں جو جس طریقے سے وہ سروائیو کر رہے ہیں, تو اگر ریسورسز ہوں اور اگر سسٹم ٹھیک ہو
0: اچھا
1: تو یہ تو ہر بچے کا حق ہے کہ وہ تعلیم.
0: اچھا آپ کے دور میں آپ کا جب اسٹڈی ٹائم تھا اس وقت ریسورسز کم تھے جیسا آپ بتا رہے ہیں یا ابھی جو صورتحال ہے کرنٹلی اس وقت کیسی صورتحال ہے اگر کمپیئر آپ کرنا چاہیں؟
1: کمپیریزن کے حوالے سے اگر بات کریں تو ہمارے ٹائم میں اتنا رجحان نہیں تھا.
0: اچھا.
1: مطلب اتنا ٹائم گزرا نہیں ہے لیکن پھر بھی کافی چینج ہوا ہے اس ٹائم میں. ابھی زیادہ تر لوگ پڑھائی کی طرف جا رہے ہیں. پہلے ایسے ہوتا تھا کہ اپنی ہی
0: اس کے پیچھے کیا ان کے ریسورسز بڑھ گئے ہیں یا حکومت وقت جو صوبائی اس میں وہ اس کی ان کی اسسٹ کر رہے ہیں ان کو کہ یا ان کو کر رہے ہیں؟
1: اصل میں حکومت کا بھی تھوڑا بہت ہاتھ ہے اس میں. انہوں نے اسکولس کو تھوڑا سا اپ ڈیٹ کیا ہے اور باقی تھوڑا سا جو ماحول ہے جو جس طریقے سے جو آج کل چل رہا ہے سب کچھ تو اس حوالے سے لوگوں کا رجحان اسٹڈی کی طرف جا رہا ہے. اور دوسری بات ہمارے ٹائم میں تو یہ تھا کہ اکثر لوگ ایسے ہوتے تھے کہ وہ اپنے بچوں کو اپنے ہی کاروبار میں میٹرک تک تعلیم کروا کے ایف ایس سی تک اور اپنے ہی کاروبار میں ان کو کر دے. لیکن ابھی یہ چیز تھوڑی سی چینج ہو رہی ہے.
0: اچھا. ہاں اچھا اس میں اگر میں آپ سے پوچھنا چاہوں میل یا فی میل اس میں زیادہ ٹرینڈ کس طرح ہے؟ یہ میل کو زیادہ پریفر کرتے ہیں؟
1: جی وہ تو انفارچونیٹلی ابھی بھی میل کو زیادہ پریفرنس ملتی ہے, یعنی خاص کر کے پی کے میں.
0: اچھا. مطلب اس کے پیچھے وہی وجوہات کہ فیمیل کو بس لڑکیوں کو یا خواتین کو گھر تک محدود ہونا چاہیے؟
1: اصل میں اس کو اگر کوئی نیگیٹولی لینا چاہے وہ نیگیٹولی بھی لے سکتا ہے، کوئی پازیٹیولی لینا چاہے وہ پازیٹیولی بھی لے سکتا ہے.
0: اچھا
1: میں یہ سوچتا ہوں،
0: کیسے آپ ایکسپلین کریں گے؟
1: میں اس کو ایکسپلین اس طرح کروں گا کہ ہمارا جو جو حالات چل رہے ہیں پاکستان میں، جس طریقے سے جو ہے نا جو انسیکیور ہیں فیمیلز، تو اس حوالے سے اگر میں سوچوں تو اس حوالے سے فیمیلز کو گھر پہ ہی رہنا اور ان کو جو ہے نا سیکیور رکھنا زیادہ ضروری ہے. اور اگر اس چیز کو نیگیٹیولی لیں تو پھر اسی چیز میں آتا ہے کہ یار آپ جو ہے نا فیمیلز پہ دباؤ ڈال رہے ہو، ان کو جو ہے نا آپ گھر میں باندھ کے رکھ رہے ہو، بند کر کے رکھ رہے ہو. لیکن یہ دو پہلو ہیں، یہ انسان کی مینٹیلیٹی پہ ڈیپینڈ کرتا ہے وہ کس طریقے سے سوچ رہا ہے. تعلیم دینی چاہیے فیمیلز کو، میں یہ اس چیز کو،
0: لیکن زیادہ فیکٹر یہی بتایا جاتا ہے کہ انسیکیورٹی، تو وہ تو پورے پاکستان میں اسی طرح ہی ہے اوور آل اگر کہنا چاہیے. اچھا ٹھیک ہے، آگے بڑھتے ہیں تھوڑا. تو آپ نے تعلیم مکمل کی، اس کے بعد آپ کی سلیکشن ہوئی اس میں میڈیکل برانچ میں، تو وہاں کیسا تجربہ رہا آپ کا؟ اور یعنی یہ اگر میں پوچھنا چاہوں کہ وہاں بھی ٹف کمپٹیشن تھا؟
1: جی، میڈیکل کالج میں میں آپ کو بتاؤں کہ جب ہم میرا انٹری ٹیسٹ تھا تو تقریباً ہم کے پی کے میں، صرف ابھی تو چینج ہو گئے، سینیریو چینج ہو گیا، ہمارے ٹائم میں صرف کے پی کے میں تقریباً 48,000 بچوں نے اپلائی کیا تھا.
0: اچھا.
1: اور اس میں تقریباً 2,000 بچے سلیکٹ ہوئے تھے. 2,000 جی،
0: 2,000
1: جی. اور میرا اس میں نمبر تھا، جو میرٹ نمبر تھا وہ 444 تھا،
0: یعنی وہ پہلے
1: پہلے 2000 میں. جی،
0: 2000
1: تو اس کے بعد ایک تو یہ ٹف فیز تھا.
0: اچھا.
1: پھر جب میڈیکل کالج میں انٹری ہوئی ہے تو جو ڈاکٹری کی پڑھائی ہے وہ کافی زیادہ ٹف کورس ہے. اس میں یہ نہیں ہے کہ مطلب کوئی جگاڑ کر کے یا کوئی چیز، وہ چیزیں نہیں ہو سکتی اس میں. ٹھیک ہے جی. اس میں آپ نے، ہم ہر سال جو ہمارا پروف ہوتا ہے، پروف اس کو ہم ایگزام کو کہتے ہیں، پروف ون، پروف ٹو، پروف تھری، اس طرح. تو ہم جب ہمارے پریپس ہوتے تھے، چھٹیاں ہوتی تھیں 3 مہینوں کی پیپرز ایگزام سے پہلے، تو تقریباً ہم 14-14 15-15 گھنٹے پڑھتے تھے دن میں، جی، تیاری کرنے کے لیے. اور کافی باقی جو انجوائے بھی بہت کی ہے. کچھ لوگ ہوتے ہیں وہ جو جب یونیورسٹی میڈیکل کالج میں چلے جاتے ہیں تو وہ صرف کتابی کیڑے بن جاتے ہیں، اور یہ بات اچھی بات نہیں ہے. انسان کو کریکولم میں بھی تھوڑا سا پارٹیسپیٹ کرنا چاہیے، اس میں گروم ہوتا ہے انسان.
0: جی جی.
1: تو میں نے سوسائٹیز وغیرہ جوائن کی کالج میں، اور کافی
0: ورکشاپس وغیرہ بھی ہوتی،
1: ورکشاپس ہوتی تھیں جی، اور کافی ایونٹس میں نے آرگنائز کروائے.
0: اچھا.
1: تو اس حوالے سے میں نے کافی انجوائے کی.
0: مطلب اس کے ساتھ پڑھائی کے ساتھ ساتھ آپ اس طرح کی ایکٹیویٹیز میں؟
1: جی، میں نے بہت کی.
0: جی جی. ٹھیک. اچھا، تو بہت زیادہ مشکل لگی کہ اس پروفیشن کو پاس کرنے میں میڈیکل؟
1: اصل میں شیخ صاحب، شوق ہونا انسان کو تو وہ پھر مزہ آتا ہے اس کو پڑھائی کرنے میں.
0: یہ گھر کی طرف سے بھی ایک، ہاں
1: وہ تو سوسائٹی جو پریشر ہے وہ ڈاکٹر بننے کا، وہ جب آپ میڈیکل ٹیسٹ پاس کر لیتے ہو نا تو پھر تو آپ نے بننا ہی بننا ہے، پھر تو آپ نے اس چیز کو آپ نہیں چھوڑ سکتے، کیونکہ بہت محنت لگتی ہے.
0: اور یہ اوور آل ٹوٹل کتنا تھا ٹینیور؟
1: 5 سال کا ہوتا ہے.
0: 5 سال کا.
1: اصل میں ہمارا ایک وہ ہو گیا تھا بیچ میں، کورونا آ گیا تھا، آپ کو یاد
0: ہوگا، ہمارے
1: 3rd ایئر میں ہم تھے تو ہمارا کورونا آ گیا تھا، 1 سال ہمارا اس میں ضائع ہوا تھا.
0: اچھا اچھا.
1: تو ہمارا 6 سال.
0: دوبارہ اس کو جب آپ نے شروع کیا تو کوئی مشکل
1: نہیں؟ اصل میں ہماری آن لائن کلاسز،
0: اسٹاپ
1: نہیں ہوا.
0: بالکل
1: اسٹاپ نہیں ہوا. ہمارے ایگزام ڈیلے ہو گئے تھے، کیونکہ باقی تو جتنے بھی ادارے ہیں، جتنی بھی فیلڈز ہیں، وہاں پہ ان کے آن لائن ایگزامز ہو رہے تھے، لیکن ڈاکٹرز سے آن لائن ایگزام نہیں لیا تھا.
0: ٹھیک.
1: تو ہمیں ایگزام کی ویٹ کرنے کے لیے.
0: اچھا. اسٹڈی کے دوران کافی پریکٹیکل بھی کرتے ہیں، جیسا کہ میں نے بھی میٹرک سائنس کے ساتھ کیا ہے، تو ہم نے بھی وہ مینڈک آپریشن کیا تھا. یہ ٹرینڈ ہے ایک، کہا یہ جاتا ہے. تو آپ نے بھی کافی سارے ایکسپیرینس ظاہر
1: ہمارا اس طرح ہے شیخ صاحب کہ 3rd ایئر تک تو ہم بیسکس پڑھتے ہیں. 3rd ایئر میں پھر ہمارے وارڈس وغیرہ شروع ہو جاتے ہیں، جو کہ ہم ہاسپٹل جاتے ہیں، وہاں پہ ہم ڈفرینٹ جو وارڈس ہیں ان کی روٹیشنز ہم لیتے ہیں 3rd ایئر، 4th ایئر، فائنل ایئر. تو پھر ہاں، جو فرسٹ ایئر میں ہم نے ہماری جو اناٹمی جو ہم نے پڑھنی ہوتی ہے اس میں وہ ڈائسیکشن کرتے ہیں, لیکن ابھی وہ انہوں نے بند کر دی ہے اس چیز کو, ابھی وہ جو آرٹیفیشیل ماڈلز ہیں ان پہ پڑھاتے ہیں.
2: اچھا
1: جی, تو سرجری وارڈ میں ہم نے سیکھا ہے, آپریشن تھیٹر جاتے تھے وہاں پہ سرجریز دیکھتے تھے.
0: اچھا, اس میں اسٹوڈنٹ بعض دفعہ اس طرح بھی ہوتا ہے کہ جیسے ہم ڈیفینس میں جاتے ہیں, ملٹری میں جاتے ہیں, میں بھی جیسے ایئر فورس میں, اور اس سے پہلے وہ کافی ٹف ٹریننگ ہوتی ہے یا سلیکشن ہوتی ہے یا جس طرح آپ ایکسپیریمنٹ کرنے جاتے ہیں اسٹڈی کے ساتھ ساتھ, تو اس میں آپ کا کوئی کولیگ یا اسٹوڈنٹ ایسا کوئی جو دل کا تھوڑا سا کمزور ہو, جب وہ دیکھتے ہیں انسانی اعضاء اس کو
1: بہت سارے
0: سرجری کرتے ہیں,
1: بہت سارے ہوتے ہیں,
0: تو وہ کیسے کنٹرول؟
1: وہ اس طرح ہوتا ہے شیخ صاحب کہ میڈیکل میں بہت سارے فیلڈس ہیں, اسپیشلٹیز آتی ہیں نا, پڑھائی ایم بی بی ایس تک سارے سیم پڑھائی کرتے ہیں, لیکن اس کے بعد پھر جو ہے نا ایم بی بی ایس فائنل ایئر تک پتہ چل جاتا ہے ہر بندے کو کہ میں نے کون سی فیلڈ میں جانا.
0: اچھا,
1: کیوں؟ کیونکہ اب فار ایگزامپل ایک بندہ ہے, اب میں اپنی بات کر لوں, اگر مجھے سرجری کا شوق تھا تو میں او ٹی بہت جاتا تھا, نارمل روٹین میں بھی اکثر جاتا تھا او ٹی, وہاں پہ سرجریز وغیرہ دیکھتا تھا. اب کچھ لوگ ہیں جو کہ اسٹارٹ میں ان کو سرجریز کا شوق ہوتا ہے, وہ جاتے ہیں او ٹی, وہاں پہ کھڑے نہیں ہو سکتے.
0: اچھا,
1: ہاں, تو وہ اس چیز کو نہیں بڑھتا, تو پھر وہ اس چیز پھر اپنی فیلڈ اس طرح چینج کر لیتے ہیں, یا میڈیسن کی طرف چلے جاتے ہیں, پیڈیاٹرکس کی طرف چلے جاتے ہیں, تو اس طرح مختلف
0: فیلڈ. تو اس کو کیسے وہ اوور کم کرتے ہیں؟
1: وہ نہیں, وہ پھر اس طرح ہے کہ دیکھیں آپریشن تھیٹر آپ کی مرضی ہے, آپ اگر جتنا جانا چاہو.
0: اچھا,
1: فائنل ایئر تک, ٹھیک ہے جی, فائنل ایئر میں آپ صرف او ٹی جا کے وہاں پہ آپ نے سرجریز دیکھنی ہے, اور وہ کمپلسری نہیں ہوتا.
0: اچھا
1: جی, ایم بی بی ایس میں,
0: ہاؤس
1: جاب میں کمپلسری ہوتا ہے.
0: ٹھیک,
1: ایم بی بی ایس میں آپ کمپلسری یہ چیز آپ پہ نہیں وہ لاگو کرتے کہ آپ نے ضرور آپریشن تھیٹر جانا ہے, وہاں پہ آپ نے وہ کرنا ہے. وارڈ ضروری ہوتا ہے, او پی ڈی ضروری ہوتی ہے, اور بکس جو ہے نا پڑھنی اور وہ سارا کچھ ضروری ہوتا ہے. تو اب جو بندہ وہاں پہ ٹیکل نہیں کر پا رہا اس چیز کو, تو وہ پھر اتنا نہیں جاتے او ٹی, وہ او ٹی وزٹ نہیں کرتے.
0: اچھا, موسٹلی لوگ کیا پریفر کرتے ہیں کہ وہ فزیشین بننا چاہیں گے یا سرجن بننا چاہیں گے؟ اوور آل اگر آپ
1: پرسنٹیج حوالے سے بات کی جائے تو فزیشین زیادہ تر لوگ اس کی طرف.
0: اس کے پیچھے کیا وجہ ہے؟
1: اس کے پیچھے یہ فزیشین کی جو ڈیوٹی ہے وہ ایزی ہوتی ہے.
0: ایزی ہوتی ہے اس وجہ سے؟
1: جی, ایزی اس حوالے سے کہ مینٹلی طور پہ بھی وہ ایزی ہے. وہ اس طرح کے سرجن پہ بہت زیادہ پریشر ہوتا ہے, جب وہ سرجری کرتا ہے تو وہ اس پریشر کو وہ آپ امیجن نہیں کر پائیں گے, کیونکہ وہ اس ٹائم پہ ایک مریض کا کی سرجری کر رہا ہے تو اس میں کچھ بھی ہو سکتا ہے.
0: جی جی,
1: وہ جو ایک پریشر ہے وہ ہر بندہ نہیں ٹیکل کر سکتا.
0: تو اس میں کوئی مالی ڈفرینس بھی ہے فزیشین اور سرجن میں؟
1: مالی ڈفرینس ہے تھوڑا بہت, کچھ فزیشینز ایسے ہیں جو کہ سرجن سے بہت زیادہ کما رہے ہیں, لیکن کچھ, لیکن نارملی اگر آپ دیکھیں جو اگر آپ بات کرنا چاہیں اس میں پیسوں میں, تو وہ سرجن زیادہ کما,
0: سرجن زیادہ, کیونکہ یہ میں نے بھی ظاہر دیکھا ہے پاکستان میں رہ کر بھی, اور ابھی بھی دیکھتے ہیں کہ سرجن جو ہوتا ہے وہ اس کی زیادہ ویلیو ظاہر ہے, وہ زیادہ بھی ہمارا, میرا ایک کلاس فیلو ہے تو وہ نام بھی لینے کی ضرورت نہیں, وہ بہت زیادہ سرجری کرتا ہے اور دن میں وہ ہو سکتا ہے 10-10 سرجری کرتا ہوں, لیکن وہ کہتا ہے میں عشق کرتا ہوں, یعنی مجھے صحیح پیشن ہے اس پروفیشن کا, اور وہ کرتا ہے. چلیں آگے بڑھتے ہیں ذرا, ڈاکٹر آپ بن گئے. اچھا, اس وقت آپ کی مطلب ہے جیسا آپ نے بتایا بھی کہ آپ سرجری کو زیادہ پریفر کرتے ہیں یا سرجن بننا چاہتے ہیں مستقبل میں. اچھا, اس کے بعد تعلیم جب آپ نے مکمل کی تو اس کے بعد ظاہر ذہن میں آتا ہے کہ ابھی جاب کا سوچیں کہ کہاں کرنی چاہیے, تو اس حوالے سے اگر بتائیں کہ سب سے پہلے آپ کی جاب یا گھر والوں کا کیا مطلب ہے تھا ایک ذہن یا ماحول جب آپ ڈاکٹر بن کے گھر گئے, تو ایک تو ان کی خواہش پوری ہوئی اور دوسرا ان کا کیا مطلب ہے ریئیکشن تھا؟
1: جی, یہ جب میری ایم بی بی ایس کمپلیٹ ہمارا ہو جاتا ہے تو اس کے بعد ہوتی ہے ہاؤس جاب. وہ ایک سال کی ٹریننگ ہوتی ہے جس میں آپ جو ہے نا یہ بیسک ڈیزیز اور یہ ساری چیزیں آپ ان کا ایک پیشنٹ ڈاکٹر انٹریکشن آپ سیکھتے ہو, اور پیشنٹ کو ڈیل کرنے کا طریقہ, کونسل کرنے کا طریقہ, یہ ساری چیزیں ہم سیکھتے ہیں. اس کے بعد جی پھر میں نے, میری جب ہاؤس جاب کمپلیٹ ہونے والی تھی, آخری ویک دو ویک تقریباً رہتے تھے, تو میں نے اپنے لیے جاب سرچ کر لی تھی.
0: ٹھیک ہے,
1: جیسے ہی میری اب جاب ختم ہوئی ہے تو اس کے بعد پھر مجھے موقع ملا ایز اے میڈیکل آفیسر کام کرنے کا,
0: ٹھیک ہے,
1: نارویجین ریڈ کراس میں. पाकिस्तान रेड क्रिसेंट सोसाइटी एफिलिएटेड विद नॉर्वेजियन रेड क्रॉस।
0: अच्छा अच्छा जी, तो ये कहाँ थी?
1: ये मेरी जो ड्यूटी ऑफ स्टेशन था वो वज़ीरिस्तान था।
0: अच्छा, वज़ीरिस्तान ये बड़ा हसास हार्ड एरिया,
1: काफ़ी हसास और काफ़ी हार्ड एरिया था। मुझे फैमिली की तरफ से प्रेशर आया कि आपने आप उधर ना जाओ।
0: अच्छा,
1: मतलब जो भी होता है, लेकिन वही बात है कि शेख साहब मेहनत ज़रूरी है अपने फील्ड में, और अगर आप अपने कंफर्ट जोन से नहीं निकलेंगे तो आगे ग्रोथ नहीं होगी। तो फिर मैं
0: इलाका जो आपने ये सिलेक्ट हुआ या आपकी जॉब जहाँ हुई, तो वो आपके जहन में नहीं आया जैसा आपके वालिद ने कहा
1: जरूर
0: कि वहाँ जिस तरह की सूरत हाल है?
1: आया, मेरे जहन में आया, लेकिन जो अपॉर्चुनिटीज़ अगर एक इंसान के पास ना हो एक जगह पे और उसको एक अपॉर्चुनिटी मिलती है, तो वो एक अच्छी अपॉर्चुनिटी मुझे लगी।
0: अच्छा।
1: और मैंने रिस्क लेके मैंने वहाँ पे जॉब की और काफ़ी कुछ सीखा मैंने वहाँ।
0: अच्छा, कितना अर्सा?
1: मैं तकरीबन एक साल वहाँ पे मैंने जॉब की है।
0: तो इस दौरान जैसे वो एफिलिएटेड थी नॉर्वेजियन के साथ, तो क्या वहाँ कोई था इनके नॉर्वे के कोई?
1: बेसिकली ये एक नॉर्वे फंडेड प्रोग्राम था।
0: अच्छा।
1: और वहाँ पे हम जो वहाँ के इलाके के लोग हैं उनके लिए फ्री मेडिकल कैंप्स करते थे।
0: अच्छा।
1: उनको फ्री दवाइयाँ प्रोवाइड करते थे।
0: या नॉर्मल ऐसा भी होता है कि बाज़ औक़ात वो विजिट करने के लिए भी चले जाते हैं नॉर्वे के?
1: नॉर्वेजियन जो यहाँ पे पाकिस्तान में जो एम्बेसडर्स थे वो अक्सर आते थे।
0: अच्छा,
1: वो एक दो दफ़ा आए, ज़्यादा नहीं आए। और बाकी वहाँ के लोगों को हमने बहुत ज़्यादा फैसिलिटेट किया, इमरजेंसी कंडीशंस में उनको फर्स्ट एड दिए हैं, उनको काफी हमने वहां पे।
0: अच्छा, इमरजेंसी की आप बात कर रहे हैं, तो इमरजेंसी किस किस्म की? क्या वो कोई एक्सीडेंट जैसे दहशतगर्दी के हवाले से?
1: उस हवाले से हमारे पास कोई केस नहीं आया।
0: कोई ऐसा नहीं
1: मेरे पास उस तरह, मेरे टेन्योर में उस तरह का कोई केस नहीं आया मेरे पास फायरआर्म इंजरी का। एक्सीडेंट के काफी आए हैं, या कोई गिर जाता है वहाँ पे, तो पहाड़ियाँ हैं वहाँ पे, तो इस तरह के इलाके हैं कि पथरीला इलाका है।
0: कोई ऐसा सानिया या कोई वाकया आपके टेरोर के दौरान पेश नहीं आया, जैसे वहाँ जिस तरह के हालात हैं उस इलाके में, कि कोई ऐसा वाकया हुआ हो? तो फिर या आप जहाँ ये थी ये नॉर्वेजियन तंजीम या हेडक्वार्टर, वहाँ कोई ऐसा रिस्क या कोई ख़तरा कोई ऐसा?
1: एक दफ़ा हुआ था, लेकिन उसमें मैं ज़्यादा डिटेल में नहीं जाऊँगा। हाँ जी, उसमें हाँ वो एक केस हुआ था, एक धमाका हुआ था जी।
0: अच्छा
1: जी, तो हमारे बड़ा करीब हुआ था और वो काफ़ी सीरियस सिचुएशन बन गई थी।
0: अच्छा अच्छा।
1: उसके तकरीबन फिर मैंने एक दो तीन महीने बाद फिर मेरा डेनमार्क का मैंने अप्लाई किया था, तो वो फिर आगे मैं
0: चले
1: उस तरफ।
0: अच्छा,
1: आगे
0: तो कैसे आपने फिर, आपके जहन में ये कैसे ख्याल आया कि मैं डेनमार्क ही जाना चाहता हूँ? या बाज़ दफ़ा होता है ना कि बंदा अप्लाई करता है मुख्तलिफ जगहों पर, तो उसमें फिर सिलेक्शन आपकी हो जाती है, या आपका दाना पानी यहाँ डेनमार्क में शुरू हुआ?
1: आपने बिल्कुल ठीक कहा, ये किस्मत की बात भी होती है, लेकिन पाकिस्तान में जब एक डॉक्टर अपनी पढ़ाई से फारिग होता है, आजकल के जो दौर है, पहले तो ऐसे नहीं था, तो काफ़ी मुश्किलात का सामना करना पड़ रहा है आजकल।
0: अच्छा।
1: के जो यंग डॉक्टर्स हैं।
0: अच्छा।
1: हर बंदा यही चाह रहा है कि वो अपने करियर को परस्यू करे, लेकिन पाकिस्तान से बाहर जाके।
0: अच्छा।
1: उसका रीज़न ये है कि जब एक इंसान अपनी पढ़ाई कंप्लीट कर रहा है, वो इतने मुश्किल मरहलों से गुजर के वो इस तरह का कैरियर उसने चूज़ किया है, और वो पढ़ाई करके अपनी यूनिवर्सिटी जब वो डिग्री ले लेता है, तो उसके जो रिलेटेड जो उसके साथ लोग होते हैं या उसके जो अपने, वो काफ़ी उसकी जो एक्सपेक्टेशंस होती है वो बहुत हाई होती हैं। क्योंकि एक डॉक्टर, अगर आप नॉर्मल लेमैन लैंग्वेज में या लेमैन बंदे को आप बताओ, डॉक्टर उसके जहन में आता है डॉक्टर पैसा या बहुत, मतलब एक किस्म का एक लग्जूरियस लाइफ। वो चीज़ जो हम डिज़र्व करते हैं, जो हमारे यंग डॉक्टर्स हैं, वो उनको पाकिस्तान में नहीं मिल रही। तो मैं जब मेरा हाउस जॉब हुई, हाउस जॉब में मैंने जब हॉस्पिटल्स के वो हालात देखे और जो कंडीशंस देखे जिस तरीके से चल रहा है सिनेरियो, तो मैंने फिर ये इरादा किया कि मैंने अब निकलना है पाकिस्तान से।
0: अच्छा।
1: तो फिर मैंने अप्लाई करना शुरू कर दिया मुख्तलिफ कंट्रीज़ का, तो वहाँ पे हमें फिर एक अपॉर्चुनिटी मिली डेनमार्क की, कि वो उन्होंने एक वीज़ा प्रोसेस शुरू किया था, ऑथराइजेशन वीज़ा फॉर डॉक्टर्स, जिसमें हम यहाँ पे आके हमने इनकी लैंग्वेज सीखनी है, और उसके बाद फिर इनके सिस्टम में हमने एंट्री करनी है एज अ डॉक्टर।
0: तो अच्छा, उस थोड़ा सा इस पे भी चले बात करते हैं, लेकिन मैं थोड़ा सा पीछे आपको ले जाना चाहूँगा कि ये क्यों इस तरह का ट्रेंड या रुझान बन चुका है कि जब डॉक्टर एक बन जाता है किसी भी फैमिली में, चाहे उसके बड़े भी हों या वो जब नया बनता है, तो उसके जहन में फिर ये सवाल क्यों पैदा होता है कि मैं पाकिस्तान में अपनी खिदमात को पेश नहीं करना चाहता। वहाँ के सिस्टम की वजह से या माली कह लें कि खुशहाली की वजह से ये करते हैं, आपके जहन में ये क्या है
1: शेख साहब? ये इसमें जो है ना, मैं आपको बताऊँ, पाकिस्तान में मैंने आपको अभी भी एक्सप्लेन किया कि ये जो है ना, जब एक इंसान डॉक्टर बन जाता है तो उसको जो वो जो उसकी वर्थ है वो पाकिस्तान उसको नहीं देता आजकल के दौर में। उसका रीज़न, उसका जो वो है वो माली हालात से भी है और रिस्पेक्ट के हालात से भी है। आजकल जो सरकारी अस्पतालों के हालात हैं कि कोई भी आके डॉक्टर पे हमले करके चले जाते हैं, कोई मतलब उधर सिक्योरिटी नहीं है उनके लिए, कोई चेक एंड बैलेंस नहीं है इन चीज़ों का, तो एक तो माली हालात हैं कि वहाँ पे तनख्वाहें बहुत ज़्यादा कम हैं, एक डॉक्टर की जो तनख्वाह होनी चाहिए उससे बहुत ज़्यादा कम है। अगर आप सर्वे करें पूरी दुनिया में तो जहाँ पे भी आप डॉक्टर्स की पेमेंट को, पे को आप देखेंगे या उनके जो जो फैसिलिटीज़ हैं उनको आप देखेंगे तो, और पाकिस्तान से कंपेयर करेंगे तो बहुत ज़्यादा डिफरेंस है जी। अच्छा, और मेहनत बहुत ज़्यादा लगती है।
0: नहीं, इसमें जब डॉक्टर एक बन रहा होता है तो उसको अंदाज़ा तो हो जाता है कि मैं जिस मुल्क में ये स्टडी कर रहा हूँ कम्प्लीट, तो स्टडी की मुकम्मल होने के बाद इसका रिस्पांस मुझे किस तरह का मिलेगा, ये तो पता, जाहिर है गवर्नमेंट के पास जितने उनके रिसोर्सेज होंगे उसके मुताबिक वो किसी भी डॉक्टर को या नए डॉक्टर्स को वो मैनेज करेंगे। और जैसा आपने कहा कि डॉक्टर जाहिर है जब बनता है तो वो उसके दिल में होता है कि मैं अपनी वर्थ को जो है ना इस्तेमाल करूँ या इसको वसी करूँ, तो उसके लिए वो कोशिश करता है चाहे वो पाकिस्तान में हो या पाकिस्तान से बाहर, तो ये तो डॉक्टर को पता होता है। लेकिन चले मैं थोड़ा सा और अगर डीप जाएं तो इस वक्त जो पाकिस्तान में ट्रेंड है, जो मैंने महसूस किया है जब पाकिस्तान में मैं जाता हूँ या इस वक्त भी जो सूरत हाल है कि पाकिस्तान में जो डॉक्टर भी हैं, जिस जितने भी, उन्होंने अभी एक ट्रेंड बना लिया हुआ है कि 8-10 डॉक्टर इकट्ठे होते हैं, एक यानी एफिलिएशन होती है उनकी, और वहाँ वो एक बिल्डिंग को हायर करते हैं, वहाँ वो किसी भी नाम से वो इदारा बना लेते हैं, चाहे डॉक्टर्स हॉस्पिटल हो चाहे किसी भी नाम पे, तो उसमें फिर वो मुख्तलिफ शोबों के डॉक्टर वो इकट्ठे होकर अपनी खिदमात को पेश करते हैं आवाम के सामने। लेकिन इसके पसे पर्दा जो हमारी पाकिस्तानी आवाम की अगर मैं बात करना चाहूँ तो वो बहुत ज़्यादा मुतासर होती है। मिसाल के तौर पर कोई तबका ऐसा जो अफोर्ड नहीं कर सकता किसी बीमारी अगर उसको होती है तो, लेकिन उसका इलाज वो प्राइवेट बहुत ज़्यादा महंगा होता है, और सरकारी अस्पताल में जैसा आपने खुद भी बताया कि उस तरह के रिसोर्सेज नहीं होते या वो सही तरीके से वो मैनेज नहीं कर सकते पेशेंट्स को, तो इसके लिए आप क्या समझते हैं कि क्या होना चाहिए? आपने तो चले ठीक है सिलेक्शन कर ली कि मैं बाहर जाऊंगा और इधर आके जो करूँगा, लेकिन इसके हवाले से थोड़ा सा अगर आप बताना चाहें।
1: ये शेख साहब, पहली बात तो ये है कि ये जो बाहर आने का, डॉक्टरों के बाहर आने का जो ट्रेंड है, ये तकरीबन 4-5-6 सालों से शुरू हुआ है।
0: अच्छा
1: जी, ज़्यादा जो रुझान बाहर का हुआ है, पहले डॉक्टर्स जो थे वो कोई भी, मैं आपको एक बात बताऊं, कोई भी अपने अगर अपने मुल्क में स्टेबल है वो कभी भी ये नहीं चाहेगा कि वो दूसरे मुल्क में जा के रहे और वहाँ पे उनकी ज़बान सीखे और अपना आपको उनके सिस्टम में इंटर करे। सबसे पहले तो मैं, अगर मुझे पाकिस्तान में जिस तरीके से मैंने पढ़ाई की है, मेहनत की और जिस तरीके से हमने वो किया है, उस तरीके से अगर हमें वो लोग फैसिलिटेट करते तो मैं कभी भी बाहर ना आता, पहली बात। दूसरी बात आपने की है कि डॉक्टर्स प्राइवेट क्लिनिक्स खोल लेते हैं। बेसिकली जो पाकिस्तान में एक डॉक्टर की तनख्वाह होती है वो इतनी नहीं होती कि वो अपने उस तरीके से जो उसके ख़र्चे हैं, जिस तरीके से उसने लाइफ गुजारनी है, वो पूरा हो सके। और दूसरी बात, पाकिस्तान ये हर जगह पे है कि आप एक डॉक्टर बन गए हैं, रजिस्टर्ड आरएमपी हैं, मेडिकल प्रोफेशनल हैं, तो आप क्लिनिक खोल सकते हैं और ये एक किस्म का उनका राइट है कि वो क्लिनिक खोलते हैं और उसमें जो है ना, हाँ मैं एक बात करूँगा, फ़ीस जो कुछ डॉक्टर्स ऐसे होते हैं कि बहुत हाई फीस रखते हैं,
0: ठीक है,
1: बहुत ज़्यादा हाई फीस होती है उनकी जो कि इफ़ेक्ट करता है, लेकिन अगर दूसरी तरफ आप देखें तो इलाज जो प्राइवेट आपको इलाज मिल रहा है उसमें और जो सरकारी हॉस्पिटल में आपको इलाज मिल रहा है उसमें बहुत फ़र्क है। प्राइवेट में अगर आपका पैसा लग रहा है लेकिन आपको उस हिसाब से उस तरीके का इलाज भी मिल रहा है। सरकारी अस्पताल में अब मैं अपनी बात करूं, हमारा जो DHQ को हार्ट है उसमें सीटी स्कैन की मशीन नहीं थी।
0: अच्छा,
1: डिस्ट्रिक्ट हॉस्पिटल है वो, डिस्ट्रिक्ट हॉस्पिटल में अगर सीटी स्कैन आपको प्रोवाइड नहीं हो रहा और प्रॉपर जो है ना आपको वहाँ पे जो जो एक ज़रूरी चीज़ें हैं, जो एक ज़रूरी वो हैं, वो आपको नहीं मिल रहे हॉस्पिटल में, तो जाहिर सी बात है फिर आपने प्राइवेट जाना है। ठीक है, और फिर प्राइवेट में आपको वो चीज़ें मिल रही हैं तो ये तो
0: हाँ,
1: तो वो फिर उसमें प्राइवेट, जाहिर सी बात है प्राइवेट में फिर इंसान जो है ना वो फीस भी लेता है वहाँ पे इलाज करने का। लेकिन कुछ लोग, कुछ डॉक्टर्स हैं जो वही बात है कि एक गंदी मछली पूरे तालाब को खराब कर देती है, तो हैं इस तरह के डॉक्टर्स।
0: अच्छा,
1: भी हैं।
0: एक ट्रेंड ये भी अभी भी शायद चला हुआ है, या मुझे तो अपने इलाके का पता, मैं अभी नाम नहीं लेना चाहता, कि कोई भी जितने भी सरकारी हॉस्पिटल्स हैं
1: जी,
0: वहाँ का जो MS या कुछ सीनियर डॉक्टर्स है उसने एग्रीमेंट किया होता है कि उस इलाके की जितनी भी मेडिकल स्टोर हैं उसके साथ एग्रीमेंट ये होता है कि हमारी रिसीव रिसेप्ट आएगी मेडिसिन की, आपने ये मेडिसिन देनी है और उस मेडिसिन से जो भी इनकम होगी उसमें उनका वो कमीशन होगा। आप इसको, आपके साथ इसका कोई इस तरह का कोई एक्सपीरियंस हुआ है या सुनाया गया है? क्योंकि मुझे ये पता है, एज ए कह लें कि एक छोटा सा साफ़ी होने के मुझे इस चीज़ का पता है।
1: असल में शेख साहब, हर MS और हर हॉस्पिटल के जो डॉक्टर हैं या कंसल्टेंट हैं वो ये सब नहीं करते।
0: जी जी,
1: मैंने आपको बताया ना कि कुछ लोग हैं जो कि कम्युनिटी को बदनाम कर देते हैं और उसकी वजह से हर डॉक्टर बदनाम हो जाता है कि यार ये डॉक्टर तो इस तरह का। ये ट्रेंड है पाकिस्तान में कि मुख्तलिफ लैब्स के साथ उन्होंने कोलाबरेट किया हुआ होता है और मुख्तलिफ मेडिकल स्टोर्स के साथ, कंपनीज के साथ, जो कि उनको फिर गिफ्ट प्राइजेस देते हैं। लेकिन हर डॉक्टर इस तरह नहीं है, हर फील्ड में कुछ लोग अच्छे होते हैं, कुछ लोग बुरे होते हैं, तो इससे आवाम इफेक्ट होती है और ये नहीं करना चाहिए।
0: और दूसरा ट्रेंड ये भी है कि शहर के अलावा जितने हमारे कोई छोटे मोटे देहात हैं, गांव हैं, वहाँ एक डिस्पेंसर या एक मतलब है कह लें कि अताई डॉक्टर जिसको कह सकते हैं, वो वहाँ उस तरह की प्रैक्टिस कर रहे हैं कि जो एक नॉर्मल डॉक्टर करता है, यानी इंजेक्शन भी लगा रहे हैं और ऐसी ऐसी मेडिसिन दे रहे हैं जिससे काफ़ी।
1: मैं आपको एक एग्जांपल देता हूँ, मतलब ये जो हमारे DHQ हॉस्पिटल में जो कि कंसल्टेंट्स होते हैं और उनके बाहर जो अटेंडेंट्स बैठे होते हैं, जो नंबर वगैरह लेते हैं, वो बंदा अपने इलाके में डॉक्टर होता है।
0: अच्छा,
1: हमारे पाकिस्तान का ये ट्रेंड है,
0: ठीक।
1: वो बंदा अपने इलाके में जाके लोगों का इलाज करता है, उनको क्यों, उसने सिर्फ सीखा है। और ये हमारी गवर्नमेंट पाकिस्तान हेल्थ सिस्टम की सबसे बड़ा फेलियर है।
0: अच्छा,
1: कि वो इस चीज़ को नहीं बंद कर पा रहे।
0: अच्छा,
1: इन लोगों की वजह से बहुत नुकसान होता है, बहुत ज़्यादा लोग सफ़र करते हैं। हमारे लोगों को तो नहीं आइडिया होता हाथों में।
0: इसके अगर मुआवजा करें यहाँ का, तो यहाँ डॉक्टर एक जो है ना वेरी रेयर वो
1: बहुत
0: इंजेक्शन लगाता है, नॉर्मल वो मेडिसिन से ही कहता है जी।
1: और ये ट्रेंड असल में इन्हीं अताई डॉक्टर्स ने शुरू किया है। जो हमारे MBBS डॉक्टर्स हैं वो भी बहुत रेयरली इंजेक्शन लिखते हैं, इतने ज़्यादा वो इंजेक्टेबल्स पे नहीं वो करते। लेकिन हमारे जो, क्योंकि आप मुझे बताएं, एक देहात में एक अताई डॉक्टर ने क्लिनिक खोला हुआ है, वहाँ पर उसके पास आपका किसी मरीज का जो है ना, या किसी इंसान का जो बच्चा है वो बीमार हो गया, उसके पास वो ले जाते हैं, वो इंजेक्शन पर उसको आदि कर देता है। वो बच्चा जब थोड़ा सा, वो उसकी एज ज़्यादा होती है, वो जब अगर उसको कोई मसला होता है तो उस पर फिर एंटीबायोटिक्स काम नहीं करती, क्योंकि वो रेजिस्ट हो चुका होता है। उसको अताई डॉक्टर ने इंजेक्शन लगा लगा के उसकी इम्यूनिटी का बेड़ा गर्क कर दिया। तो वो ये चीज़ जो है ना, ये स्टॉप होनी चाहिए, लेकिन ये बहुत मुश्किल है। अगर ये स्टॉप हो गई तो हमारे डॉक्टर्स अगर सरकारी जॉब नहीं भी करते, अगर उनको सरकारी जॉब अगर नहीं भी मिल रही, गवर्नमेंट उनको अकोमोडेट नहीं कर सकती, तो वो कम से कम अपना प्राइवेट क्लिनिक खोल के वो अपनी करियर को परस्यू कर सकते हैं और लोगों को अच्छी खिदमत दे सकते हैं बजाय इन अताई डॉक्टर्स के।
0: अच्छा,
1: तो ये ट्रेंड, अब मैं आपको बताऊं कि हमारे जो कुछ ऐसे इलाके भी हैं जहाँ पे एक MBBS डॉक्टर बैठा हुआ है और एक अताई डॉक्टर के ज़्यादा मरीज़ हैं। इसमें हमारी आवाम की भी गलती है और हमारी गवर्नमेंट की भी
0: नहीं, तो इस तरह की अगर सूरत हाल है तो हुकूमत वक्त ये एक्शन नहीं ले सकती।
1: हुकूमत वक्त एक्शन ले लेती है, फिर पैसे उनको, बस वही बात है,
0: खुल जाता है। ठीक है, अच्छा MBBS की डिग्री, आप क्या समझते हैं कि पाकिस्तान की जो MBBS की जो डिग्री है, चाहे वो किसी भी प्रोफेशन में, वो अगर उसको मैं कंपेयर करना चाहूँ यहाँ डेनमार्क में या पूरी दुनिया में, तो आप क्या कैसे एक्सप्लेन करेंगे?
1: मैं आपको ये पाकिस्तान की जो ये एक चीज़ है कि वहाँ पे जो हमारी पढ़ाई है MBBS की या जो ट्रेनिंग होती है वो बहुत ज़्यादा अच्छी है।
0: अच्छा,
1: पाकिस्तानी अगर एक ट्रेंड डॉक्टर अगर बाहर आता है तो वो बहुत ज़्यादा ट्रेंड होके आता है। उसका रीज़न ये है कि वहाँ पे आपको, आपके पास रिसोर्सेज नहीं है और फिर भी आप लोगों का इलाज कर रहे हैं, तो वो उस हवाले से उनकी ट्रेनिंग और उनका जो एक्सपीरियंस होता है वो काफ़ी ज़्यादा होता है और वो काफ़ी मतलब उनकी वसी उनका।
0: ये तो आप एक्सपीरियंस बता रहे हैं ना, मैं ये पूछना चाह रहा हूँ कि ये डिग्री के लिहाज से इसका इनका स्टैंडर्ड जो है बाकी ममालक से, यूरोपियन ममालक से या पूरी दुनिया से कैसे मुआवजा किया जाता है?
1: मैं वही बात कि पाकिस्तान में जो डिग्री का हो रही है वो काफ़ी अच्छे डॉक्टर्स हैं, उनका अच्छा। रीज़न यह है उनकी डिग्री की वैल्यू, तो वो तो पाकिस्तान की वैल्यू की वजह से जो है ना,
0: अच्छा।
1: आपको पता है कि वो
0: इस तरह से
1: एफिलिएट नहीं है,
0: ठीक है।
1: अगर बात की जाए वहाँ के डॉक्टर की कॉम्पिटेंसी की तो वो बहुत ज़्यादा मतलब
0: ये
1: वो कॉम्पिटेंट
0: है, बिल्कुल है इस तरह।
1: लेकिन वो वही बात है कि पाकिस्तान की अगर वो नहीं है इतना,
0: यानी कम रिसोर्सेज में वो कर रहे हैं आप,
1: एफिलिएशन इतनी नहीं है, तो वो उनको इतना फिर वो बाहर ममालिक में वो उनको टेस्ट देने पड़ते हैं और वो सारा कुछ करना,
0: ठीक है। अच्छा, पाकिस्तान में आप क्या समझते हैं कि बाकी दुनिया के डॉक्टर्स जाते हैं अपने एक्सपेरिमेंट को फ्रेश करने के लिए मुख्तलिफ शोबों में?
1: ये ट्रेंड इतना ज़्यादा नहीं है, लेकिन है
0: पाकिस्तान से तो जाते,
1: पाकिस्तान
0: तो
1: से तो जाहिर सी बात है वो तो जाते हैं, और वो आजकल तो बहुत ज़्यादा उस चीज़ का ट्रेंड हुआ है, लेकिन आए हैं बाहर ममालिक से भी काफ़ी डॉक्टर्स आए हैं, बड़े बड़े हॉस्पिटल्स में उन्होंने काम किया, शिफा हॉस्पिटल में काम किया उन्होंने, पिम्स में काम किए।
0: चले जी, डेनमार्क आप आ गए और आपका जनाब यहाँ अराइवल हो गई, और सबसे पहले तो ये बताएं कि डेनमार्क कैसा आपको लगा, कोपेनहेगन डेनमार्क?
1: डेनमार्क बहुत कलरफुल है, बहुत प्यारा कंट्री है।
0: किस हवाले से आप कहना चाहेंगे, लोगों के रवैये से, यहाँ के सिस्टम के हवाले से, मेडिकल का तो बाद में फिर पूछते हैं।
1: यहाँ पे देखें, यहाँ पे बहुत फ्रेंडली लोग हैं,
0: अपनी कम्युनिटी का बताएं और यहाँ डैनिश जो कम्युनिटी उसका।
1: अपनी कम्युनिटी से तो मेरा मतलब ज़्यादातर लोगों से मेरा इंटरेक्शन नहीं हुआ।
0: अच्छा।
1: आपसे इंटरेक्शन हुआ और आपसे बड़ी अच्छी गपशप लगी है, और आप
0: टाइम थोड़ा है ना आपको,
1: और बाकी जो मैं देख रहा हूँ यहाँ पे माहौल तो काफ़ी फ्रेंडली लोग हैं और काफ़ी मतलब रूल्स पे चलने वाले लोग हैं, डिसिप्लिन लोग हैं,
0: ठीक है।
1: और इसी तरह कौमें तरक्की करती हैं, तो किसी के साथ ज्यादती, किसी का नुकसान करना, किसी का हक मारना, ये सारी चीज़ें यहाँ पे मैंने नोट किया नहीं।
0: यहाँ पाकिस्तानी त्यौहार जो होते हैं 25 दिसंबर इकबाल डे, 14 अगस्त, 23 मार्च या इस तरह के बाकी इवेंट्स, फैमिली इवेंट्स यहाँ काफ़ी होते हैं, और आपका कहीं जाने का इत्तेफाक हुआ या अभी तक नहीं?
1: अभी तक नहीं हुआ जी।
0: अच्छा,
1: अभी तक मेरा कहीं जाने का वो
0: चले इंशाल्लाह ताला, अभी आप तो इधर ही है ना, तो आपको दिखाएंगे भी। अब यहाँ अम्बेसी, पाकिस्तान अम्बेसी में हमारे इवेंट्स होते हैं, ये अच्छा। अभी हुआ है रिसेंटली 14 अगस्त, बड़ा अच्छा, और उससे पहले 14 अगस्त बाकी तंजीमात यहाँ जो हैं उन्होंने भी सेलिब्रेट किया मुख्तलिफ जगहों पर, लेकिन उसके साथ साथ ये जब समर शुरू होता है ना यहाँ, यहाँ एक ट्रेंड एक चल निकला है कि यहाँ समर फेस्ट के नाम से या मैंगो फेस्ट के प्रोग्राम के हवाले से यहाँ मुख्तलिफ तंजीमात ये अरेंज करती हैं, तो उसमें पाकिस्तान से ये जो हमारी सौगात है आम या बाकी जो चीज़ें हैं जिसमें खाना भी होता है, कपड़े वगैरह या बाकी जो हमारा कल्चर है उसको भी इंट्रोड्यूस कराया जाता है, तो मैं उम्मीद करता हूँ कि आने वाले वक्त में इस तरह के ये इवेंट्स में आप ज़रूर शिरकत करेंगे ताकि आपको पता चले। अच्छा, दूसरा अभी मैं पूछना चाहूँगा कि यहाँ आपका दाखिला हुआ या इंटरव्यू मेडिकल के हवाले से, तो सबसे पहला दिन कैसा आपका रहा जब आप यहाँ आए?
1: यहाँ पे जाहिर सी बात है पहले जब आया था तो पहला दिन तो काफ़ी ऐसे थकान थी, थके हुए थे काफ़ी, और मौसम अच्छा था क्योंकि हम बिल्कुल जो टफ़ गर्मी थी उसमें आए थे, तो पाकिस्तान में काफ़ी गर्मी थी लेकिन यहाँ पे मौसम बहुत अच्छा था। तो फिर उसके बाद घर वगैरह हमने किया, उसकी रहने की बंदोबस्त किया उसके बाद जब हमारी स्टार्टिंग हो गई एक महीना डेढ़ महीने में, तो काफ़ी अच्छा टाइम गुजर रहा है अभी भी. मेडिकल जो इनके लैंग्वेज जो स्कूल्स हैं, इनको असल में इनके लेवल्स होते हैं, PD1, PD2, PD3 लेवल्स होते हैं. तो उसमें मैंने PD3 लेवल, हमारा जो हमें दरकार होता है मेडिकल सिस्टम में एंट्री के लिए PD3 लेवल दरकार होता है, तो मैं उसके कोर्स में मैंने एंट्री ली और मैं अभी उसको कंटिन्यू कर रहा हूँ. इंशाल्लाह उसको कंटिन्यू करके वो जब कंप्लीट हो जाएगा तो फिर.
0: अच्छा, तो किसी मेडिकल के प्रोफेशन में या मेडिकल के लोगों से आपका इंटरेक्शन हुआ है?
1: जी, मेडिकल के लोगों से इंटरेक्शन हुआ है, डॉक्टर से इंटरेक्शन हुआ है. असल में हमारा जो ये स्कूल है, तो ये फिर हमारे तीसरे मॉड्यूल के बाद ये फिर आपको हॉस्पिटल के टूर्स वगैरह और वहाँ पे आपको फिर वो इंटरेक्शन उनके साथ, हॉस्पिटल के डॉक्टर्स के साथ, पेशेंट्स के साथ इंटरेक्शन होता है थोड़ा बहुत, तो वो चीज़ सिखाते हैं.
0: तो कैसे आप डिफरेंट करते हैं पाकिस्तान के मेडिकल सिस्टम से और यहाँ के सिस्टम से, यहाँ कैसा है और वहाँ?
1: अगर देखा जाए रिसोर्सेज के हवाले से, तो यहाँ पे बहुत ज़्यादा इनके पास रिसोर्सेज हैं और इनकी फैसिलिटीज़, और पेशेंट को बहुत ज़्यादा फैसिलिटेट करते हैं लोग, और बहुत मतलब उनको.
0: और सर्विस के लिहाज से कैसे है ये?
1: सर्विस के लिहाज से इस तरह है कि अगर पाकिस्तान में देखा जाए तो आपको जो ये जो इलाज है वो आपको बहुत ईजीली अवेलेबल है. डॉक्टर्स बहुत ज़्यादा हैं. आप एक कंसल्टेंट के साथ आप अगर वहाँ पे जाके आपने अपॉइंटमेंट लेनी है तो आपको जल्दी अपॉइंटमेंट मिल जाती है, आपका डाउट क्लियर हो जाता है, आपके टेस्ट हो जाते हैं जो आपने करवाने हैं, सारा कुछ बहुत ईजीली होता है.
0: अच्छा,
1: यहाँ पे प्रॉब्लम ये है कि यहाँ पे आपको कंसल्टेंट से मिलने के लिए महीनों लग जाते हैं.
0: वेटिंग लिस्ट
1: बहुत ज़्यादा है. यहाँ पे आपकी मर्जी के मुताबिक आपको टेस्ट नहीं करने देते, और आपको अगर इमरजेंसी कंडीशन आपकी नहीं है तो आपको बहुत ज़्यादा डिले करते हैं, और ये चीज़ थोड़ी सी होती है.
0: अच्छा, आप क्या समझते हैं कि इन फ्यूचर आप ये सारा सिस्टम अगर आप कंप्लीट करते हैं, लैंग्वेज का भी और बाकी जो हैं चीज़ें, तो फिर आप खुशी महसूस करते हैं कि यहाँ आप रह के अपनी खिदमात को पेश करें?
1: जी, जाहिर सी बात है, इंशाल्लाह इधर आए हैं, मेहनत कर रहे हैं, तो फिर इधर एंट्री हमें मिल जाए और यहाँ पे हम एज अ डॉक्टर काम करें तो बहुत अच्छी बात है.

0: हजारों दिलों की धड़कन, आप सुन रहे हैं रेडियो हम वतन।
1: आप और हम वतन एक संग, नए रंग नई उमंग। सामेईन नाज़रीन, आप रेडियो हम वतन की उर्दू नशरियात बराह रास्त रेडियो वेस्टर्नब्रो के स्टूडियो से सुन रहे हैं। आज 6 सितंबर इतवार का दिन है और 11:52 हो रहे हैं। बिस्मिल्लाह करा प्रोग्राम लेके रज़ा मुस्तफ़ा हाजिर है और मेरे साथ स्टूडियो में जनाब आशिक कुरैशी साहब तशरीफ़ रखते हैं। हम चंद मिनट जो है वो कुछ इंटरनेशनल ख़बरें, ख़ास तौर पर पाकिस्तान के हवाले से जो ख़बर है उस पर हम बात करेंगे, बाशी साहब का तज़िया लेंगे कि अभी जो हमने कुछ अरसे से देख और सुन रहे हैं कि तुर्की, सऊदी अरब और पाकिस्तान एक जो है वो दफाई मुआहदा जो है वो कर रहे हैं, तो उससे जो उसके हवाले से हम जनाब बाशी साहब से जानेंगे कि बाशी साहब ये क्यों ये बनाया जा रहा है, मुआहदा किया जा रहा है, इसका क्या मकसद होगा, इसको किसका फ़ायदा और किसको नुकसान होगा और पाकिस्तान को ख़ास तौर पे जो है वो इससे जो है वो क्या मिलेगा। तो सामीन और नाज़रीन, ये मेरे सवाल हैं जनाब बाशी कुरैशी साहब के लिए। बाशी साहब बहुत शुक्रिया आपका, आपने जो है वो थोड़ा सा वक्त दिया इससे पहले कि आपका प्रोग्राम जो है वो बाशी के संग शुरू होगा 12 बजे और उसके बाद बाबे फूके दिया फूका जो है आज पहला प्रोग्राम होगा उस पर भी हम जो है वो 1 बजे हाजिर होंगे लेके वो प्रोग्राम। तो बाशी साहब चलते हैं अपने इलाके में और वहाँ पर ये जो मुआहदा हुआ है तुर्की, सऊदी अरब और पाकिस्तान का, इसका क्या मकसद है और इससे हमें जो है वो क्या हासिल होगा और ये क्यों बनाया गया?
2: राजा भाई, बहुत बहुत शुक्रिया आपका कि आपने इस मौजू पे जो है बात करने के लिए मुझे कहा। देखिए, ये जो अरेंजमेंट है ये मुआहदा नहीं था पहले, ना ये कोई पैक्ट था, ये डिफेंस अरेंजमेंट का नाम रखा गया इसको। और उसकी वजह सबसे ज़्यादा ये है कि तकरीबन 50-60 साल से अरब ममालिक, ख़ासतौर पर सऊदी अरेबिया और गल्फ स्टेट्स को जो है यूनाइटेड स्टेट्स अमेरिका प्रोटेक्शन देता रहा है। किसी भी अगर कोई मुल्क या कोई मूवमेंट उस उन किसी मुल्क पे हमला करे या कोई और प्रॉब्लम पैदा करे तो अमेरिका ने वादा किया हुआ था अरब ममालिक से कि वो उसको डिफेंड करेंगे। लेकिन जब ईरान पे हमला किया इसराइल और अमेरिका ने, और ईरान ने जो है भरपूर जवाब दिया, तो उसमें बहुत से अरब ममालिक जो हैं खलीज के जो अरब ममालिक हैं उनको बहुत नुकसान हुआ। और अरब ममालिक ने ये समझा इस बात को कि अमेरिका जो बड़ी बातें करते हैं उसका इंटरेस्ट जो है वो इसराइल को बचाने के लिए है, ना कि अरब ममालिक को बचाने के लिए। तो इस वजह से ये जो मुआहदा है पाकिस्तान, टर्की और सऊदी अरेबिया के दरमियान हुआ। लेकिन आपको याद होगा कि 2025 में सऊदी अरेबिया और पाकिस्तान ने एक ऐसे ही मुआहदा पहले कर लिया था, और जब अमेरिका ने अटैक किया ईरान पे और जो अच्छी खासी प्रॉब्लम हुआ उसकी वजह से उस इलाके के जो ममालिक हैं उन्होंने सोचा कि क्यों ना हम इस रीजन की सेफ्टी के लिए खुद ही बेड़ा उठाएं और ऐसे लोगों के साथ मिलकर काम करें जिन पे हमें भरोसा हो। तो उसमें फिर सऊदी अरेबिया और पाकिस्तान का जो मुआहदा था उसमें टर्की शामिल हुआ। और अब आपको एक और बात बताऊं कि शुरू में इजिप्ट भी उस मुआहदे में शामिल होना चाहता था, लेकिन कुछ उनकी जो जियोपॉलिटिकल ज़रूरियात हैं उसकी वजह से वो शामिल नहीं हुए। लेकिन आपने पढ़ा होगा कि प्रेसिडेंट चाइना के प्रेसिडेंट शी जिनपिंग इजिप्ट गए अभी चंद दिन पहले, वहाँ पे उन्होंने दोबारा इजिप्ट की जो सदर है उनसे बात की, उनको कहा कि ये बहुत ज़रूरी बात है कि आप अपने इलाके में अमन के लिए खुद इकट्ठे हों, और ये कोई मुसलमान नेटो नहीं है या कुछ नहीं है, ये उस इलाके की हिफाजत के लिए खुद उस मुल्क के ममालिक जो हैं वो बेड़ा उठाएं। तो उसकी ये ज़रूरत पड़ी। यहाँ पे एक बात और कहता चलूँ, कुछ मुबसरीन ये कहते हैं कि ये मुआहदा इसराइल के ख़िलाफ़ है, कुछ मुबसरीन ये कहते हैं कि ये मुआहदा ईरान के ख़िलाफ़ है। मैं ये समझता हूँ और मैं इस बात का कायल हूँ, और इसमें एक इंडियन मुबसर हैं प्रवीण सानी, बहुत खूबसूरत तबसरा करते हैं, वो उनकी फ़ौजी बैकग्राउंड है اور ان کا ایک تھنک ٹینک کا فورس, جب آپ ان کی بات سنتے ہیں تو آپ کی بات کو سمجھ آتی ہے. وہ کہتے ہیں یہ معاہدہ کسی کے خلاف نہیں ہے, یہ معاہدہ اپنے آپ کو بچانے کے لیے ہے. تو اسی لیے اب جب معاہدہ ہو گیا, اب اس جو یہ پہلی میٹنگ ہوئی تھی استنبول میں, اس میں اس معاہدے کا ارینجمنٹ کا کو چینج کر کے الائنس کا نام رکھا گیا ہے.
1: لیکن باشی صاحب, ابھی آپ کہہ رہے ہیں کہ یہ اپنے آپ کو بچانے کے لیے جو ہے یہ بنایا گیا, لیکن اگر یہ ہم ایران کے ساتھ جو امریکہ اسرائیل کی جھڑپ ہوئی ہے اس میں دیکھتے ہیں, تو سب سے زیادہ تو نقصان یا جو خوف تھا وہ سعودی عرب کو ہے, نہ ترکی کو تھا نہ پاکستان.
2: نہیں, سعودی عربیہ کو نہیں ہوا, گلف اسٹیٹس کو. سعودی دیکھیے,
1: گلف اسٹیٹس تو اپنی جگہ پہ وہ تو اس میں شامل بھی نہیں ہے, لیکن جو شامل ہے اس میں ترکی, پاکستان اور سعودی عرب. تو سعودی عرب پہ جو ہے ایران نے حملے کیے تھے, تو میرے خیال میں یہ دونوں ممالک جو ہیں وہ سعودی عرب کو بچانے کے لیے جو ہے یہ کر رہے ہیں.
2: نہیں نہیں, دیکھیے یہ پھر وہی بات, یہ معاہدہ یہ نہیں ہے کہ اگر آپ کو کوئی ڈنڈا مارے تو آپ 10 ڈنڈے لے کے اس پہ چڑھ جائیں. یہ معاہدہ جو ہے یہ لانگ ٹرم معاہدہ ہے, شارٹ ٹرم معاہدہ نہیں ہے. اور اس میں یہ جو شک ہے کہ اگر ان تینوں ممالک میں سے کسی پہ حملہ ہوگا تو دونوں دوسرے دو ممالک جو ہیں وہ اس کی مدد کے لیے آئیں گے. لیکن اس میں ایک اور خاص بات ہے جس پہ لوگوں نے زور نہیں دیا, وہ یہ ہے کہ جس ملک پہ حملہ ہوتا ہے وہ خود اس چیز کو ڈیسائیڈ کرے گا کہ مجھے مدد کی ضرورت ہے یا نہیں. اب مثلا اگر پاکستان پہ انڈیا حملہ کرتا ہے کسی طریقے سے, تو پاکستان کی اتنی صلاحیت ہے, کنونشنل صلاحیت ہے کہ وہ ترکی یا سعودی عربیہ کی مدد کے بغیر انڈیا کو ٹیکل کر سکتا ہے. اسی طرح ترکی کی بھی صلاحیت ہے. دیکھیں اب تین ممالک پہ اگر آپ دیکھیں, سعودی عربیہ کے پاس بے تحاشا مالی ذرائع ہیں, اس کے پاس اچھی خاصی ایئر فورس بھی ہے, سب کچھ ہے, لیکن ان کی فوج بہت بڑی نہیں ہے. سیکنڈلی ٹرکی جو ہے وہ ون آف دا موسٹ ماڈرن, ان کے پاس ڈیفینس انڈسٹری ہے. پاکستان کے پاس بہت پیشہ ورانہ فوج ہے, ساتھ میں جو یہ ایک جوہری طاقت ہے. تو ان تینوں کا مل جانا, میں آپ کو ایک اور بات بتاؤں, آپ بڑے خوش ہوں گے. آج سے 10 سال پہلے ایک ٹرکش ٹی وی نے میرا انٹرویو کیا اسی مسئلے پہ, تو میں نے وہاں پہ خواہش کا اظہار کیا کہ کیا اچھا ہو کہ اگر ایران, پاکستان اور ٹرکی مل کے ایک معاہدہ کریں. تو اب یہ معاہدہ اس طرف جا رہا ہے. آپ دیکھیے چند مہینوں کے بعد جب بات تھوڑی سی ٹھنڈی ہوگی تو ایران بھی اس میں شامل ہوگا, ایجپٹ بھی شامل ہوگا, کویت نے آلریڈی اس چیز کی حامی بھری ہے. تو اور ممالک جو ہیں نا, ان کو یہ پتہ چل گیا کہ امریکہ پہ آپ ڈیپینڈ نہیں کر سکتے.
1: اچھا, میرا اگلا سوال بھی باشی صاحب آپ سے یہی تھا کہ باقی ممالک جو ہیں آپ کے مڈل ایسٹ کے, خاص طور پہ قطر, عمان وغیرہ جو ہیں, وہ جو ہیں اس میں کیوں نہیں پہلی مرتبہ جو شامل ہوئے؟ اور دوسرا یہ کہ کیا یہ مسلمان نیٹو ٹائپ جو چیز بن رہی ہے؟
2: نہیں نہیں نہیں, اس میں نہ تو اسلام کا تعلق ہے نہ کرسچینٹی کا تعلق ہے. یہ دیکھیں کئی دفعہ ایسے ہوتا ہے کہ ہمارے لوگ جذبات میں آ کے اسلام کو ہر طرف جو ہے نا اس میں ڈال دیتے ہیں, اور یورپین میڈیا اور پالیٹیشین اور انڈین میڈیا تو خاص طور پہ اس کو بار بار اسلامک نیٹو کے طور پہ. اس میں کوئی ایسا مسئلہ نہیں, یہ تین ممالک اور اس میں دوسرے ممالک جو ہیں ان کی رضامندی شامل ہے. جیسے میں نے بھی کہا ہے, کویت نے بھی پاکستان کے ساتھ ایک بائیلیٹرل معاہدہ کیا ہے, دوسرے ممالک بھی. لیکن وہ جو عرب ممالک ہیں ان کا بہت بڑا جو پیسہ ہے وہ امریکن بینکوں میں ہے, اور ان کے بانڈز وغیرہ خریدے ہوئے ہیں. اگر وہ ایسی کوئی حرکت کرتے ہیں تو آپ کو پتہ ہے امریکہ فوراً پیسے وہ فریز کر دیتا ہے. تو عرب ممالک کو بڑے احتیاط سے چلنا پڑے گا, لیکن ان کو اب یہ اچھے طرح پتہ چل گیا ہے کہ اسرائیل کے ڈیزائن جو ہیں وہ گریٹر اسرائیل بنانا چاہتا ہے, اس میں کچھ حصہ سعودی عربیہ کو لینا چاہتا ہے, سیریا کا اور ایسے علاقوں پھیلنا چاہتا ہے. اب اس معاہدے سے ایک بہت بڑی بات یہ ہوئی ہے کہ اسرائیل 10 دفعہ سوچے گا کسی ممالک ملک پہ چڑھ کے اس کا قبضہ کرے.
1: اچھا باشی صاحب, آخری سوال, یہ بھی آپ نے پیسوں کی بات کی کہ ہمارے ممالک جو ہیں وہ مختلف ملکوں میں جو ہے وہ پیسے رکھ دیتے ہیں, جس طرح
2: عرب ممالک ہمارے
1: ابھی آپ رشیا کو بھی دیکھ لیں, اس کے بھی جو ہیں وہ کچھ پیسے جو ہیں یورپ اور امریکہ میں,
2: ایران کے پیسے انہوں نے فریز کیے. جی,
1: تو یہ ہم اپنے پیسے اپنے ملک میں کیوں نہیں رکھتے؟
2: دیکھیں یہ ایک لمبی بحث ہے.
1: اچھا,
2: اس میں ایک تو یہ کہ یہ جو ڈالر آتے ہیں نا, یہ پیٹرو ڈالر اسی لیے شروع کیا گیا تھا. اب امریکہ کے پاس 40 ٹریلین ڈالر کا قرضہ چڑھا ہوا امریکہ کے اوپر, اور امریکہ جو تیل بیچا عرب ممالک تیل بیچتے ہیں, جو پیسہ ان کو دیا جاتا ہے وہ امریکن بینکوں میں رکھتے ہیں, وہ بہت کم پیسہ اپنے بینکوں, ان کے ایک تو ان کے پاس وہ سسٹم نہیں ہے, دوسرے یہ ہے کہ جتنا بھی انٹرنیشنل مانیٹری سسٹم ہے وہ امریکہ اور یورپین ملکوں کے ہاتھ میں ہے, تو اس لیے اگر آپ کوئی ایسی حرکت کریں گے تو وہ فوراً اس کے خلاف کوئی نہ کوئی منصوبہ بنا لیتے ہیں. لیکن یہ جو دفاعی معاہدہ یا ارینجمنٹ ہے اس کا سب سے بڑا فائدہ جو ہے وہ یہ ہے کہ اس کو بیکنگ رشیا, چائنا اور دوسرے جو گلوبل ساؤتھ ہے وہ ممالک بھی اس کو سپورٹ کر رہے ہیں. اور جیسے میں نے کہا ہے کہ ابھی ایجپٹ میں گئے ہوئے تھے چائنیز پریزیڈنٹ, اور انہوں نے خاص طور پہ اس بات پہ زور دیا ہے کہ مصر کو بھی چاہیے کہ وہ ایک ریجنل سیکیورٹی جو ہے اس میں شامل ہو, اور ہو سکتا ہے کہ وہ تھوڑے عرصے کے بعد وہ بھی اس میں شامل ہو جائے.
1: باشی صاحب بہت شکریہ آپ کا, آپ نے وقت دیا. اور سامعین ناظرین ابھی چند ہی لمحوں کے بعد جو ہے باشی کے سنگ پروگرام جو ہے باشی قریشی صاحب اور جناب نصر ملک لے کے حاضر ہوں گے, اور 1 بجے بابے پھوکے دیاں پھوکا جو ہے پہلا پروگرام آج ہوگا. اور آج اس میں ہم کون سے ٹاپک لے کے آئے ہیں, کس پہ بات کریں گے, کیا ہوگا, تو وہ آپ جو ہے بلکہ اس پروگرام میں آپ حصہ بھی